0: Ebbehat át.
1: Now I'm the boss.
0: Na, perfect size, perfect. Now we're dry. Jati huncha start karo.
1: Today we'll do only Nandi, the bell. मैले कहिले सोचे थिएन कि म यहाँ आउँछु होला. मेरो अब स्यान्जन भिजा लानु बित्तिकै मैले के सोचेको थिएँ कि भने म अब युरोपको दुई चारवटा देश घुम्छु अनि रिटर्न टु नेपाल जान्छु होला. बट मेरा एक दोस्त मेरो एउटा साथी छ फ्रम इन्डिया, माई चाइल्डहुड फ्रेन्ड, हि ब्रिङ मी हियर. कतिको दुःख छ भाइ? छैन भाइ, दुःख छ भने दाइ भन, हात छैन होला भाइ. सानोदेखि म ट्याटु, सानोदेखि म ड्राइङ गर्न, मलाई पेन्टिङ गर्न एकदम मन पर्थ्यो. त्यही भएर यो लाइनमा परेपछि मैले सिक्न टाइम लागेन, किनकि मैले सिक्न थियो पेपरमा म ड्राइङ पेन्टिङ गर्थेँ, अब स्किनमा कसरी गर्ने त्यो मात्रै सिक्न थियो. त्यही भएर मैले टाइम लागेन अनि म छिटै सिकेँ. अनि सिकेपछि अब बिस्तारै बिस्तारै आर्टिस्ट बिकम अ ट्याटु आर्टिस्ट. अनि मेरो के छ भने मेरो जे मनमा छ ड्राइङ गर्ने, मैले त्यही मेरो जब हो. मैले फुल इन्जोय गर्छु त्यही भएर आफ्नो जबको, किनकि अब मेरो मेरो मेरो ड्रिम पनि ड्राइङ गर्ने हो. म अहिले मेरो जब पनि ड्राइङ गर्ने, म ड्राइङ गरिरहेको छु. त आइ एम नेभर टायर्ड फर माई जब. नेपालमा मैले नेपाली कल्चरको मात्रै ट्याटु गर्थेँ, तर यहाँ आएपछि मैले अब धेरै अब अल अराउन्ड दि वर्ल्ड सबै देशको मान्छेहरूको ट्याटु गरेपछि मैले झन् मैले सिक्ने कुरा धेरै पाएँ. त्यही भएर मलाई अझै रमाइलो भयो.

0: फेरि यो लाइफ त फ्यान्सी लाइफ भनेर हालिदिउँला फेरि मान्छे छोडेर सबै लिस्ट पनि होला नि फेरि यसले हेरेर फेरि
1: मेरो घरमा मेरो वाइफ मम्मी अनि दुईवटा छोराहरू छन्। एउटा छोरा 10 वर्ष, अर्को छोरा 14 वर्ष छ। मेरो सानो बहिनी पनि मसँग बस्छन्। मैले अब यहाँ मलाई यहाँ आएको 2 वर्ष भइसकेछ। अब मलाई लाग्छ कि मेरो फ्यामिलीहरू यहाँ आउँछ भने फ्यामिलीको लागि पनि अनि मेरो लागि पनि राम्रो हुन्छ।

0: Love Lisbon means it's like a love from the Lisbon, okay, for the Nepalese people who are away from the home, because the people are far from the home, no? So just to remind that they are still in the home itself.
1: त्यसमा 60% मान्छे हाम्रो आन्जोस र एरोइस सिटीमा बस्दो रहेछन्, माटीमा नै बस्दो रहेछन्। केही समस्या पऱ्यो भने यहाँ सबै एक दुसराको हेल्प गर्नलाई मलाई लाग्छ सबै रेडी हुन्छन् अनि मद्दत गर्न खोज्दो रहेछन्। त्यही भएर मलाई यहाँको नेपाली कम्युनिटी एकदम मनपर्छ।

0: In the hot hat?
1: Now I'm the boss. Perfect size, perfect. Now we'll dry. Jati huncha start karam. Today we'll do only Nandi, the bell. मैले कहिले सोचे थिएन कि म यहाँ आउँछु होला. मेरो अब स्यान्जन भिजा लानु बित्तिकै मैले के सोचेको थिएँ कि भने म अब युरोपको दुई चारवटा देश घुम्छु अनि रिटर्न टु नेपाल जान्छु होला. बट मेरा एक दोस्त मेरो एउटा साथी छ फ्रम इन्डिया, माई चाइल्डहुड फ्रेन्ड, हि ब्रिङ मी हियर. कतिको दुःख छ भाइ? छैन होइन भाइ, दुःख छ भने दाइ भन, हात चाहिँ नआएला भाइ. सानोदेखि म ट्याटु, सानोदेखि म ड्रइङ गर्न, मलाई पेन्टिङ गर्न एकदम मन पर्थ्यो. त्यही भएर यो लाइनमा परेपछि मैले सिक्न टाइम लागेन, किनकि मैले सिक्न थियो पेपरमा म ड्रइङ पेन्टिङ गर्थेँ, अब स्क्रिनमा कसरी गर्ने त्यो मात्रै सिक्न थियो. त्यही भएर मैले टाइम लागेन अनि म छिटै सिकेँ. अनि सिकेपछि अब बिस्तारै बिस्तारै आर्टिस्ट बिकम अ ट्याटु आर्टिस्ट. अनि मेरो के छ भने मेरो जे मनमा छ ड्रइङ गर्ने, मैले त्यही मेरो जब हो. मैले फुल इन्जोय गर्छु त्यही आफ्नो जबको, किनकि अब मेरो मेरो मेरो ड्रिम पनि ड्रइङ गर्ने हो. म अहिले मेरो जब पनि ड्रइङ गर्न, म ड्रइङ गरिरहेको छु. सो आइ एम नेभर टायर्ड फर माई जब. नेपालमा मैले नेपाली कल्चरको मात्रै ट्याटु गर्थेँ, तर यहाँ आएपछि मैले अब धेरै अब अल अराउन्ड यु वर्ल्ड सबै देशको मान्छेहरूको ट्याटु गरेपछि मैले झन् मैले सिक्ने कुरा धेरै पाएँ. त्यही भएर मलाई अझै रमाइलो भयो.

0: I used to come here and go back to Nepal because I used to do music over there in Nepal as well. I was interns in so many projects back in Nepal. I was in corporate shows and live shows, and I was a music teacher as well. After I reached here also, I did a couple of music, like with so many band. Mate Nepal mate. अझै धेरै अलिक मेरो चाहिँ फेम अलिकति बढिरहेको थियो होइन त्यही भएर नेपाल प्रिफर गर्थेँ आई वन्ट टु बी देयर बट अल्सो लाइक नाउ आम लाइक स्लोली गोइङ अन लिस्बन पोर्चुगल म्युजिकल सिनेरियो एज वेल मन्जुरी कहाँ कहाँ छ
1: मन्जुरी कहाँ छ
0: ल थ्याङ्क सो मच नमस्ते त्यही हो आफ्नो फ्यामिली मिस गरिन्छ यहाँ होइन अब आफ्नो खाना आफ्नो देश आफ्नो भाषा तर बिस्तारै बिस्तारै मैले चाहिँ एडप्ट गर्दैछु मलाई सजिलो लाग्दैछ यहाँको लाइफ अहिले चाहिँ

0: Love Lisbon means it's like a love from the Lisbon, okay, for the Nepalese people who are away from the home, because the people are far from the home, no? So just to remind that they are still in the home itself.
1: त्यसमा 60% मान्छे हाम्रो आन्जोस र एरोइस सिटीमा बस्दो रहेछन्, माटीमा पनि बस्दो रहेछन्. केही समस्या पऱ्यो भने यहाँ सबै एक दुसराको हेल्प गर्नलाई मलाई लाग्छ सबै रेडी हुन्छन् अनि मद्दत गर्न खोज्दो रहेछन्. त्यही भएर मलाई यहाँको नेपाली कम्युनिटी एकदम मनपर्छ.